0: जो कहता है ग्रो मोर अचीव मोर। हम 140 करोड़ एस्पिरेशन से भरे राष्ट्र है, हम अधीर है, बेसब्र है, हम दुनिया की सबसे तेजी से बढ़ती इकोनॉमी है, लेकिन हम जल्द से जल्द दुनिया की टॉप 3 इकोनॉमी बनना चाहते हैं।
1: ऑपरेशन सिंदूर का जिक्र करते हुए जनाब मोदी ने कहा कि इस कार्रवाई से दहशतगर्दी मुखालिफ कार्रवाई अंजाम देने के लिए भारत के अंदरूनी मुल्क तैयार करदा दिफाई निजाम की सलाहियत और उसके मौसर होने का मुजाहिरा हुआ।
0: भारत के डिफेंस प्लेटफॉर्म की कैपेबिलिटी और क्रेडिबिलिटी दुनिया देख रही है। आपने ऑपरेशन सिंदूर के दौरान डेमो तो देख ही लिया होगा, धमाके आतंकियों के अड्डों पर हो रहे थे और गूंज पूरी दुनिया में सुनाई दे रही थी।
1: जनाब मोदी ने कहा कि भारत ऑस्ट्रेलिया साझेदारी नई बुलंदी पर पहुंच गई है और इसमें मुश्तरका अखदार आवाम से आवाम के मजबूत राबतों और मुख्तलिफ अहम शोबों में इश्तराक में वसत का अहम रोल है। वज़ीर आज़म ने भारतीय बिरादरी के 10 लाख अफराद को बाहमी ताल्लुकात का एक अहम सुतून करार दिया। इस मौके पर इजहार ख्याल करते हुए ऑस्ट्रेलिया के वज़ीर आज़म एंथनी अल्बनीज़ ने भारतीय बिरादरी को दोनों मुल्कों के दरमियान एक जीते जागते पुल से ताबीर किया।
2: The energy that we feel in here tonight defines the Australia-India partnership. It is an enthusiasm and a dynamism that drives the positivity and promise of our two nations and peoples.
1: वज़ीर आज़म नरेंद्र मोदी ने आज मेलबर्न में अपोजिशन के लीडर एंगस टेलर से मुलाकात की। नामा निगार ने बताया है कि दोनों रहनुमाओं ने दो तरफा ताल्लुकात और सियासी इश्तराक पर तबादला ख्याल किया। पेश है एक रिपोर्ट।
3: ये मीटिंग वाज़े इशारा करती है कि ऑस्ट्रेलिया के पार्लियामेंट में भारत ऑस्ट्रेलिया ताल्लुकात को दोनों अहम पार्टियों की किस कदर तायद हासिल है। स्ट्रेटेजिक शराकतदारी में तआवुन पर इत्तेफाक करते हुए हिज़्ब इख्तिलाफ़ के रहनुमा ने वज़ीर आज़म नरेंद्र मोदी को अपने मुल्क का सच्चा दोस्त करार दिया और मुल्क की सालमियत के तहफ़्फ़ुज़ और भारत बहरुल काहिल खित्ते में इस्तेहकाम के लिए ताल्लुकात को फ़रोग देने की तायद की। अगला सतही मुलाकात के नतायज की हिमायत करते हुए अपोजिशन लीडर टेलर ने पुरअमन मकासद के लिए भारत को ऑस्ट्रेलिया यूरेनियम फराहम करने और बैन अलाक़वामी शमसी इत्तेहाद जैसे तकनीकी तआवुन के इकदाम की भी तायद की। यह बातचीत सियासी तब्दीलियों के बावजूद सिक्योरिटी और तवानाई के अहम शोबों में मुसलसल और मुस्तहकम तआवुन को यकीनी बनाने की अक्कासी करती है। मेलबर्न से सुहास राम की रिपोर्ट के साथ खबरनामे के लिए मैं अब्दुल वाहिद।
1: वज़ीर आज़म नरेंद्र मोदी ऑस्ट्रेलिया के वज़ीर आज़म एंथनी अल्बनीज़ के हमराह आज तारीखी मेलबर्न क्रिकेट ग्राउंड MCG गए। इस मौके पर जनाब मोदी ने कहा कि उनके दौरे से भारत ऑस्ट्रेलिया ताल्लुकात में स्पोर्ट्स डिप्लोमेसी के बढ़ते हुए रोल की अक्कासी होती है।
0: भारत ऑस्ट्रेलिया मैच का रोमांच और दूसरा यह एहसास कि दोनों देशों में क्रिकेट केवल एक खेल नहीं लेकिन एक साझा जुनून है। लेकिन आज यहाँ कोई लास्ट ओवर फिनिश का प्रेशर नहीं है, आज यहाँ केवल खेल की खुशी है, हमारी मित्रता की गर्मजोशी है और फ्यूचर चैंपियंस की एनर्जी है।
1: न्यूजीलैंड मतारिकी मना रहा है जो उम्मीद यादों और नई शुरुआत की अलामत का माओरी नया साल है। इस मौके पर वज़ीर आज़म नरेंद्र मोदी न्यूजीलैंड का तारीखी 2 दिन का दौरा शुरू कर रहे हैं जो पिछले तकरीबन 40 साल में किसी भारतीय वज़ीर आज़म का पहला दौरा है। न्यूजीलैंड में नए साल और जनाब मोदी के दौरे से इस दिन की अहमियत और बढ़ गई है। मजीद तफसील हमारे नामा निगार से।
4: ऑकलैंड में वजीर आजम का इस्तकबाल करने के लिए तैयारियां जोरों शोर से जारी हैं। वहां आबाद भारतीय अफराद के साथ साथ न्यूजीलैंड के कई लोग भी रिवायती माओरी इस्तकबाल किया ओरा मोदी के साथ उनका खैर मकदम करने के मुंतजर हैं। न्यूजीलैंड के माली और आबो हवा की तब्दीली के महकमे के वजीर खवातीन नौजवान कारोबारी रहनुमा तालीमी और कम्युनिटी अरकान जनाब मोदी के इस दौरे को भारत न्यूजीलैंड ताल्लुकात में एक नए दौर के آغاز کے طور پر دیکھ رہے ہیں. ان کا یہ ماننا ہے کہ اس سے تجارت، تعلیم، سرمایہ کاری، کھیلوں اور ثقافتی تبادلوں کے شعبے میں اشتراک مزید مستحکم ہوگا. بھارتی برادری کے ارکان کا کہنا ہے کہ تقریباً 40 سال بعد بھارتی وزیر اعظم کا یہ دورہ ان کے لیے بڑے فخر اور گہرے جذبات کا لمحہ ہے. نیوزی لینڈ کے لوگوں کا بھی کہنا ہے کہ وزیر اعظم کا یہ دورہ دونوں ملکوں کے درمیان دوستی اور ساجیداری کو مزید مستحکم بنانے کا موقع فراہم کرتا ہے. آکلینڈ سے منجو مینا کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں شمیم عرفان.
1: وزیر اعظم نریندر مودی 3 ملکوں کے دورے کے تیسرے اور آخری مرحلے میں نیوزی لینڈ کے 2 دن کے دورے پر آج آکلینڈ پہنچ رہے ہیں، جہاں مودی نیوزی لینڈ کے اپنے ہم منصب کرسٹوفر لکسن کے ساتھ بات چیت کریں گے. دونوں لیڈر باہمی تعلقات کے تمام تر پہلوؤں کا جائزہ لیں گے، جس میں گزشتہ 2 سال میں خاص طور پر تجارت، کامرس اور دفاع کے شعبے میں نمایاں پیش رفت ہوئی ہے. یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے. مرکزی وزیر داخلہ امیت شاہ نے کہا ہے کہ ایک محفوظ سرحد، خوشحال سرحدی خطہ اور مستعد معاشرہ مل کر ملک کو محفوظ بنا سکتے ہیں. نئی دلی میں سرحدی اضلاع کے پولیس سپرنٹینڈنٹ کی ایک کانفرنس سے خطاب کرتے ہوئے وزیر داخلہ نے یہ بات کہی. جناب شاہ نے کہا کہ حکومت ملک میں دراندازی کو مکمل طور پر ختم کرنے کے لیے ایک متحرک طریقہ کار قائم کر رہی ہے. انہوں نے کہا کہ وزیر اعظم نریندر مودی کی قیادت والی حکومت نے سرحد پر بنیادی ڈھانچے میں سائنسی طور پر 400% کا اضافہ کیا ہے. درخشا گاؤں پروگرام کا حوالہ دیتے ہوئے وزیر داخلہ نے کہا کہ اس پہل کے تحت مائیگریشن کو روکنے، روزگار کے مواقع پیدا کرنے اور حکومت کی فلاحی اسکیموں کے 100% نفاذ کو یقینی بنانے کے لیے اقدامات کیے جا رہے ہیں. مہاراشٹر کے وزیر اعلی دیویندر فڑنویس نے ریاست کے لیے یکساں سول کوڈ کا مسودہ تیار کرنے کی خاطر سپریم کورٹ کے ریٹائرڈ جسٹس رنجنا دیسائی کی سربراہی میں ایک 7 رکنی کمیٹی تشکیل دینے کا اعلان کیا ہے. کل مہاراشٹر قانون ساز اسمبلی میں انہوں نے یہ اعلان کیا. وزیر اعلی نے کہا کہ بھارتی آئین میں سرکار کی پالیسی سے متعلق رہنما اصول ہر ریاست پر زور دیتے ہیں کہ وہ یکساں سول کوڈ کے نفاذ پر غور کرے. یہ کمیٹی آئندہ 6 ماہ کے اندر ریاستی سرکار کو اپنی رپورٹ پیش کرے گی. اتراکھنڈ میں آج بھی موسلادھار بارش کا سلسلہ جاری رہنے کا امکان ہے. موسمیات محکمے نے کئی ضلعوں کے لیے شدید سے لے کر انتہائی شدید بارش کے امکان کے مدنظر الرٹ جاری کیا ہے. اس وارننگ کے تناظر میں کئی ضلعوں میں آج اسکول اور آنگن واڑی مراکز بند کر دیے گئے ہیں. مشہد میں امام رضا بارگاہ میں ایران کے سابق رہبر اعلی آیت اللہ علی خامنائی کی تدفین ہوئی اور اس میں ہزاروں کی تعداد میں لوگ شامل ہوئے. ان کے سب سے بڑے بیٹے سید مصطفیٰ خامنائی نے ان کی نماز جنازہ پڑھائی. آیت اللہ علی خامنائی اس سال 28 فروری کو امریکہ اسرائیل حملوں میں ہلاک ہو گئے تھے، جس کے بعد مغربی ایشیا میں بڑے پیمانے پر مہازارائی کا سلسلہ شروع ہو گیا. ان کے بیٹے مشتبہ خامنائی کو اسلامی جمہوریہ کا نیا رہبر اعلی مقرر کیا گیا تھا. فیفا عالمی کپ میں امریکہ کے باسٹن میں پہلے کوارٹر فائنل میں فرانس مراکش کو 2-0 سے ہرا کر سیمی فائنل میں پہنچ گیا ہے. ہاف ٹائم تک دونوں ٹیمیں ایک دوسرے پر گول نہیں کر پائی تھیں، لیکن دوسرے ہاف میں فرانس نے اچھے کھیل کا مظاہرہ کیا اور 60ویں منٹ اور 66ویں منٹ میں اس کے 2 کھلاڑیوں نے ایک ایک گول کیا. مردوں کے کرکٹ میں برسٹل میں چوتھے T20 بین الاقوامی میچ میں انگلینڈ نے بھارت کو 9 وکٹ سے ہرا دیا. اس کے ساتھ ہی میزبان انگلینڈ نے 5 میچوں کی سیریز میں 3-0 کی سبقت حاصل کر لی ہے. ٹاس جیت کر پہلے بلے بازی کا فیصلہ کرتے ہوئے بھارت نے مقررہ 20 اوورز میں 7 وکٹ پر 158 رن بنائے تھے. بھارتی کپتان سریش ایئر نے 49 گیندوں میں 80 رن بنائے اور وہ ناٹ آؤٹ رہے. انگلینڈ کے لیے جوفرا آرچر اور جوش ٹنگ نے 2-2 وکٹ حاصل کیے. خواتین کی بھارتی کرکٹ ٹیم لندن کے تاریخی لارڈز کرکٹ گراؤنڈ پر آج انگلینڈ کے خلاف اپنا پہلا ٹیسٹ میچ کھیلتے ہوئے تاریخ رقم کرے گی. یہ لارڈز کے میدان پر خواتین کا پہلا ٹیسٹ میچ ہوگا. ہرمنپریت کور کی کپتانی میں بھارت اس تاریخی مقابلے کو یادگار بنانا چاہے گا. یہ تھی خبریں اور اب اخبارات کے آئینے کے ساتھ ہیں عبد الواحد.
3: شکریہ ارجمند. قومی راجدھانی دلی سے شائع ہونے والے آج کے تقریباً سبھی اردو اخبارات نے وزیر اعظم نریندر مودی کے آسٹریلیا دورے کو صفحہ اول پر نمایاں طور پر شائع کیا ہے. روزنامہ انقلاب نے سرخی لگائی ہے, بھارت اور آسٹریلیا تعلقات میں تاریخی پیش رفت سے دونوں ملکوں کے درمیان دفاع, توانائی اور سائبر سیکورٹی سمیت متعدد اہم معاہدے. مغربی ایشیا کشیدگی کے تعلق سے بھارت کے موقف کو بھی اردو اخبارات نے صفحہ اول پر جگہ دی ہے. روزنامہ انقلاب کی سرخی ہے, بھارت کا تحمل اور سفارتکاری پر زور. دلی میں بھارت روس ورکنگ کمیٹی کی 14th میٹنگ سے متعلق خبر کو بھی اخبارات نے نمایاں طور پر جگہ دی ہے. روزنامہ پرتاپ نے سرخی لگائی ہے, دونوں ملکوں کا دہشت گردی کے خلاف ٹھوس کاروائی پر زور. نائب صدر جمہوریہ کی جانب سے ماہی گیری کو فروغ دینے سے متعلق قومی پروگرام

0: آمد جناب معین شاداب نے انجام دی. آئیے اسی مشاعرے کا دوسرا حصہ سنتے ہیں.
1: آج کا یہ جشن جو آکاش وانی کے 90 برس مکمل ہونے کے موقع پر منعقد کیا جا رہا ہے, میں چاہتا ہوں کہ آج کے جو ہمارے شورا اکرام ہیں ان کو آواز دی جائے. اور سب سے پہلے میں چاہتا ہوں ممتاز اقبال صاحب سے آج کے اس پروگرام کا آغاز کراؤں, جو بہت اچھے شاعر ہیں. ان کے کچھ شعر پڑھتا ہوں کہ رات کی گودی میں سر رکھ کر بہت روتے ہیں ہم, یاد آتا ہے ہمیں ایک گھر بہت روتے ہیں ہم, دھیان سے سنتے ہیں اس کا غم خاموشی کی طرح, چیخ پڑتا ہے وہ جب ہم پر بہت روتے ہیں ہم. تو استقبال کریں ممتاز اقبال صاحب کے جو آج کے پہلے شاعر ہیں, کہ تشریف لائیں اور آج کے اس مشاعرے کا آغاز کریں. محترم ممتاز اقبال صاحب,
2: بہت بہت شکریہ. ایک مطلع دیکھیں کہ آنکھوں میں اس کی دید کے خوابوں کی آگ ہے, آنکھوں میں اس کی دید کے خوابوں کی آگ ہے, وہ یوں کہ عشق خانہ خرابوں کی آگ ہے. آنکھوں میں اس کی دید کے خوابوں کی آگ ہے, وہ یوں کہ عشق خانہ خرابوں کی آگ ہے, یہ نور میرے سرد لبوں پر اتار دے, یہ نور میرے سرد لبوں پر اتار دے, سرخی تیرے لبوں کی گلابوں کی آگ ہے. یہ نور میرے سرد لبوں پر اتار دے, سرخی تیرے لبوں کی گلابوں کی آگ ہے. بہت بہت شکریہ. اور ایک شعر یوں دیکھیں کہ دریا نظر آئے کبھی صحرا نظر آئے,
1: دریا نظر آئے کبھی صحرا نظر آئے,
2: دریا نظر آئے کبھی صحرا نظر آئے, دیکھوں تیری آنکھوں میں تو کیا کیا نظر آئے.
1: واہ.
2: دریا نظر آئے کبھی صحرا نظر آئے, دیکھوں تیری آنکھوں میں تو کیا کیا نظر آئے, سوچوں تیرے بارے میں تو ہوتے ہیں کرشمے, سوچوں تیرے بارے میں تو ہوتے ہیں کرشمے, ہر شے میں تیرا عکس اترتا نظر آئے. سوچوں تیرے بارے میں تو ہوتے ہیں کرشمے, ہر شے میں تیرا عکس اترتا نظر آئے. اور ایک شعر یوں دیکھیں کہ بے خودی میں اس قدر سرشار ہو جاتے ہیں ہم, بے خودی میں اس قدر سرشار ہو جاتے ہیں ہم, اہل بینش کے لیے اسرار ہو جاتے ہیں ہم, بے خودی میں اس قدر سرشار ہو جاتے ہیں ہم, اہل بینش کے لیے اسرار ہو جاتے ہیں ہم, وجد میں ہم دھار لیتے ہیں اسی کا رنگ روپ.
1: واہ کیا بات ہے.
2: وجد میں ہم دھار لیتے ہیں اسی کا رنگ روپ, رقص کرتے ہیں تو مثل یار ہو جاتے ہیں ہم. بہت بہت شکریہ. وجد میں ہم دھار لیتے ہیں اسی کا رنگ روپ, رقص کرتے ہیں تو مثل یار ہو جاتے ہیں ہم, بے تکلف وصل بے معنی سا لگتا ہے ہمیں, بے تکلف وصل بے معنی سا لگتا ہے ہمیں, اور تکلف سے بہت بیزار ہو جاتے ہیں ہم, بے تکلف وصل بے معنی سا لگتا ہے ہمیں, اور تکلف سے بہت بیزار ہو جاتے ہیں ہم, شیر ہوتے ہیں وہ جب آتا ہے ماضی کی طرح, شیر ہوتے ہیں وہ جب آتا ہے ماضی کی طرح, حال بن کر داخلے اشعار ہو جاتے ہیں. بہت شکریہ. شعر ہوتے ہیں وہ جب آتا ہے ماضی کی طرح, حال بن کر داخلے اشعار ہو جاتے ہیں ہم. اور ایک غزل کے چند شعر دیکھیں. خشک بہت ہو جاتے ہیں جب ہم صحرا ہو جاتے ہیں, خشک بہت ہو جاتے ہیں جب ہم صحرا ہو جاتے ہیں, صحرا میں گریا کرتے ہیں پھر دریا ہو جاتے ہیں, خشک بہت ہو جاتے ہیں جب ہم صحرا ہو جاتے ہیں, صحرا میں گریا کرتے ہیں پھر دریا ہو جاتے ہیں, رات کو اس کے در پر روتے روتے مر جاتے ہیں ہم, رات کو اس کے در پر روتے روتے مر جاتے ہیں ہم, صبح کو وہ قم کہہ دیتا ہے پھر زندہ ہو جاتے ہیں. بہت بہت شکریہ. رات کو اس کے در پر روتے روتے مر جاتے ہیں ہم, صبح کو وہ قم کہہ دیتا ہے پھر زندہ ہو جاتے ہیں, آنکھیں وہ زندان ہیں جن میں ایک چہرہ رہ جاتا ہے, آنکھیں وہ जिंदान है जिनमें
1: एक चेहरा रह जाता है,
2: रोशनी, मंजर, नींदें, आंसू, ख्वाब रिहा हो जाते हैं।
1: वाह।
2: आंखें वो जिंदान है जिनमें एक चेहरा रह जाता है, रोशनी, मंजर, नींदें, आंसू, ख्वाब रिहा हो जाते हैं। और बतौर खास ये शेर देखें, मिट्टी की ताजीम करो तो और तकब्बुर करती है।
1: वाह,
2: ये शेर आप तमाम लोगों की नजर, मिट्टी की ताजीम करो तो और तकब्बुर करती है, कंकर पत्थर जैसे आदमजाद खुदा हो जाते हैं।
1: वाह।
2: मिट्टी की ताजीम करो तो और तकब्बुर करती है, कंकर पत्थर जैसे आदमजाद खुदा हो जाते हैं।
1: वाह।
2: और एक शेर यूं देखें कि शहरे दिल्ली जिंदगी की एक बेहतर याद है।
1: वाह।
2: शहरे दिल्ली जिंदगी की एक बेहतर याद है, एक इदारा, एक लड़की, एक दफ्तर याद है।
1: वाह वाह वाह वाह।
2: शहरे दिल्ली जिंदगी की एक बेहतर याद है, एक इदारा, एक लड़की, एक दफ्तर याद है। दौड़ता जाता हूँ उसकी समत बच्चे की तरह।
1: वाह।
2: दौड़ता जाता हूँ उसकी समत बच्चे की तरह, दर बदर हूँ और एक भुला हुआ घर याद है।
1: वाह वाह वाह।
2: दौड़ता जाता हूँ उसकी समत बच्चे की तरह, दर बदर हूँ और एक भुला हुआ घर याद है।
1: वाह।
2: जीतने से पेशतर जिस शहर पर टूटा था मैं, जीतने से पेशतर जिस शहर पर टूटा था मैं, उसका साहिल याद है, उसका समुंदर याद है।
1: वाह वाह वाह वाह।
2: जीतने से पेशतर जिस शहर पर टूटा था मैं, उसका साहिल याद है, उसका समुंदर याद है। और आखिरी दो शेर देखें, ला मकानी में बहुत जोरे मका देखते हैं, ला मकानी में बहुत जोरे मका देखते हैं, कोई तामीर खला है कि जहां देखते हैं।
1: वाह वाह वाह वाह।
2: ला मकानी में बहुत जोरे मका देखते हैं, कोई तामीर खला है कि जहां देखते हैं। गुफ्तगू में बहुत आती है हमें शर्म उससे, गुफ्तगू में बहुत आती है हमें शर्म उससे, हम के जब यार के होठों पे जबां देखते हैं।
1: वाह वाह वाह वाह। बहुत खूब मोहतरम मुमताज इकबाल साहब, बहुत खूबसूरत शायरी और कई शेरों पर जहाँ आपको महसूस हुआ कि ये आपके एहसास को छू रहा है, उस पर आपने दारो तहसीन से भी नवाजा, आपका बहुत शुक्रिया। आइए एक शायरा को इस वक्त समाप्त करते हैं, शायरात की क्या अहमियत है और किस तरह से वो कदम से कदम मिलाकर चल रही है। मैं उनका एक शेर सुनाता हूँ पहले आपको, उससे उनके लहजे का आप अंदाजा कर सकते हैं। उन्होंने कहा कि हमसे कहा गया था कि रानी बनेंगी आप, हमसे कहा गया था कि रानी बनेंगी आप, यानी कि खुद को पहले से राजा कहा गया। हमसे कहा गया था कि रानी बनेंगी आप, यानी कि खुद को पहले ही राजा कहा गया। ये शेर माधवी शंकर साहिबा का, जिनकी एक किताब बाकी इश्क में सब अच्छा है मंजरे हम पर आ चुका है। मैं उनसे गुजारिश करता हूँ, ज्यादा वक्त उनकी शायरी के लिए देता हूँ पर इसे मैं कम वक्त लेता हूँ। तशरीफ लाए माधवी शंकर साहिबा।
3: मतलब समाप्त करें कि हम जैसे सुन रहे हैं उसी तौर से सुने।
1: वाह। हम जैसे सुन रहे हैं उसी तौर से
3: हम
1: सुने।
3: जैसे सुन रहे हैं उसी तौर से सुने, हम चाहते हैं आप हमें गौर से सुने।
1: भाई वाह वाह वाह वाह वाह।
3: ये दोस्त तो हमारी तरफ हैं शुरू से, ये दोस्त तो हमारी तरफ हैं शुरू से, जलवे हम अपने अब के किसी और से सुने।
1: वाह वाह वाह वाह।
3: बहुत शुक्रिया। एक गजल देखें कि दर्द को शौक बताते हुए गाते हुए हम, रोशनी करते हुए खुद को जलाते हुए हम।
1: क्या अच्छा है भाई। वाह वाह वाह।
3: दर्द को शौक बताते हुए गाते हुए हम, रोशनी करते हुए खुद को जलाते हुए हम, जैसे शिद्दत से निभाता है कोई दीनों धर्म, जैसे शिद्दत से निभाता है कोई दीनों धर्म, ऐसे एक तरफा मोहब्बत को निभाते हुए हम।
1: वाह वाह वाह वाह।
3: और शेर देखें कि बारे दुनिया नहीं उठता है हमारे दिल से, बारे दुनिया नहीं उठता है हमारे दिल से, और हंस हंस के तेरे नाज उठाते हुए हम।
1: वाह वाह वाह वाह वाह।
3: ख्वाब देखा कि वो उस पार कहीं रहता है, ख्वाब देखा कि वो उस पार कहीं रहता है, ख्वाब में भी उसे इस पार बुलाते हुए हम।
1: वाह वाह वाह वाह।
3: اور دور حاضر میں کسی پر بھی بھروسہ نہ کریں. دور حاضر میں